तुम क्या जानो दिल करता तुमसे कितना प्यार वास uit de film आशिक en uit de film हम हो गए आपके इस het volgend liedje in het programma Geet om Kilher via Radio SBS gezongen door Kumar Sanu en Alka Yachnikant de titelsong van de film हम हो गए आपके.